जी ग्रांड उर्दिन को तस्वीर रेडियो अमन एफ एम एटी चार बटा ग्राम पर रंजन दी फोर के कॉस्मेटिक स्क्रीन पता आंसर है तस्ती हो लेना तो दूल्हा सुबह जो पूरी पर रेडियो अमन एफ एम एटी चार बटा ग्राम बंदी और प्रोग्राम की तस्वीर तो सिर्फ 997310 चार सौ टेलीफोन कॉल जाए आदि सरासरा 0309711898 दी नंबर मनी हम तस्वीर सर टेलीफोन कॉल जाए खबर को लगा चे पैगम्बर सलात वसलाम बाकायदा कुरबानी दी पार से उसूल से जवाबित और से सिफात जिक्र कर दी अगे की हदीस पाक थे अगे की रजी पैगम्बर सलात वसलाम फरमाई चे अरबाउन ला तजूजुन फिल अज़ाही सलोर किस्म सौरी दासी दी चे अगप قربانی کی علال الدیغی جائز ندی مطلب دیغی نا قربانی نکیگی اگے کی اولنے نمبر منی العوراء البین عورها اولنے نمبر منی چ بالکل اگد استر گنہ کنی استر کی بالکل داسی چ اگا بالکل استر کی چکم دے دیغی کارن کی معمول و نظر کمزوری سنگا چی انسانانو کی دا مرض کی لیشی دا قشانی ساورو کیوں میں کی لیشی چی دا بازی ساورو یوستر گنا رہے غنی خرابی یا نظر معمولی غنی کمزوری بلکہ انسان او جانور چی دی پر دیر شدونو کی بلکل یو شانی دی خو بازی لکہ سنگا چی دی انسان نظر کمزوری کی دریشی انسان کمزوری کی دریشی در پندائی کی در رات لیشی در خیٹا کی در رات لیشی دا قشانی ساورو منیو مدہ تمامی بیماریانی چی دیگا لگی نوغی کی اولانی دا دی چی العوراء البین عوروها اولانی نمبر منی داسی اورا داسی کانائی یا داسی بالکل نکتل والا چیغی تا بالکل دی سرخ کاری نه دویم نمبر مزی والمریضتو البینو مرزا ناجوڑا ناجوڑا مطلب دیغی جسم

हाँ जी ग्रान अर्जुन को तस्वीर रेडियो अमन एफ एम अट्ठासी शरीय चार बटा ग्राम प्रोग्राम तस दी फोर के कॉस्मेटिक स्क्रीन पे तौन सरा दियो लसन उत्तर दुर सुबह जो पूरी और आई बलचा मैसेज कर दियो मुफ्ती से अस्सलाम वालेकुम अख्तर लता सु कपड़ी छुड़ी कर दी कना बिल्कुल अख्तर लता कपड़ी जुड़ी कर दी जी और दी मशरान से अख्तरी अख्तर खुद वड़ो जात को दी زنانه او دغه خلکو بلکې غټ اختر چې خو زنانه غریبانانی و ډېری مصروفي ټول ځین غرو کې ناستي خو بهر حال الله رب دې چې چا جوړ کړي هغه دې الله رب دې نصیب کړي چا نه جوړ کړي هغه دې الله رب دې خو او بهترین توفیق ورکړي.

पाकिस्तान दा आस्ट्रेलिया खिलाफ होम वन डे सीरीज ला पारा टीम ऐलान करे दे बाबर आजम और नसीम शाह टीम तोपसी शविद रिजवान और फहीम अशरफ ड्रॉप करी शविदी शाहीन शाह अफरीदी द कुमी टीम कप्तान टकली शविद आस्ट्रेलिया खिलाफ स्क्वाड के सलमान अली अगा अब्दुल समाद इब्रार अहमद अहमद दनियाल अरफात मिनहास बाबर आजम हारिस रूफ माज सदाकत गाजी गोरी नसीम शाह रोहिल नजीर साहबजादा फरहान शाहदाब खान शामिल हुसैन और सुफियान मुकीम शामिल दी वॉलीबॉल खोदर टीम न फहर जमान सईम अयूब द इंजरी लवजी यस्तली शवीदी उस्मान खान द बीमारी लवजी स्क्वाड की न शामिल करी शवी अवदीसरा मोहम्मद रिजवान फहीम अशरफ फैसल अक्रम हुसैन तलत हम द वनडे सीरीज न ड्रॉप करी शवीदी वॉलीबॉल अर्थता क्रिस्टियानो रोनाल्डो शानदार करदगी मुजाहिरा करे द अल नसर सऊदी प्रीमियर लीग अव्वल टाइटल कटले दी अल नसर दमागता सलोरियो गोल सरे शिकस्त वर करे दी रोनाल्डो द्वा गोल कुड़ी दी सऊदी प्रो लीग अहरी मरहले के क्रिस्टियानो रोनाल्डो द शानदार करकदगी लवजी अल नसर दमागता सलोरियो गोल सरे शिकस्त वर करे टाइटल पनम करी दी پسمان خط خبر زوید موسمیات محکمی لخواویلی شویدی چی کرکل کی مروت بنو او ٹانگ خوش اسیم کی بسبا موسم اچو گرمی د موسمیات محکمی تر مہا کرکل کی مروت بنو او ٹانگ خوش اسیم کی نزیات نزیات درجہ حرارت شپگ دیش ڈگری سینٹی گریڈ او کم نہ کم سلی ڈگری سینٹی گریڈ ریکارڈ کڑی شوی او پا ہوا کی دنمائی تناسب پنزوشت فیصد او دا ہوا رفتار پنز کلو میٹر یو گھنٹہ ریکارڈ کڑی شوی دی اول انور با سبا سہر یولس منٹ دا پاس پنز بجے سیر وہی او ماہ سورلس منٹ دا پاس وہ بجے با پریوزی دود ریڈیو منٹسی اشاریہ چار نیٹورک ہم خبرون دنور ہم خبرون اوری دلو دا پار ریڈیو منٹسی اشاریہ چار کرک ٹانگو پٹاگرام فیس بک پیج لائک رہے اس دنیو اس ٹیم سرا ماتا رکھ رہے جزت دلو اللہ پامان